0: Julie Tugugun.
1: Julie Achele.
0: Diriang Tugi degree minor, during Zayme Jarang Atane, Tugi degree Kute, Yangatane, Lopta Soso, Sosone Tugu Chiodazate Duk, Rangrang degree Kurazate, Yangatane Demo, Justete on Sanchez in Optic Mira Tugulegun.
1: Oye.
0: Tene Ika, Chocho Jixiote Duk, Chocho Chunjik, Chocho Chan Lachi Jujen.
2: Stanzenitor.
0: Kaskul Neshiodazate in.
2: La Dark Public School.
0: Zinda Zampena Sila Chocho.
2: Tukpale.
0: Chikhon Zateo.
2: Boim.
0: Shabaz de Mochos de Molazat.
2: Hey. Ole. Do not cut me, cried the tree, because I give you rain free. In my cool shade you rest, eat my fruit that are best. Do not cut me, cried the tree, take in my fresh smell, let me live my life well. Do not cut me, cried the tree. Thank you.
0: Demo Kumazat Terak, Jujule Nuno Letanlaji in
3: Stanjin Stopjur
0: Kaskul Neshiote in
3: Ladakh Public School.
0: Ya Chikumazat Ter Nuno
3: Poem.
0: Ya Demo Justemol Hey
3: Ole Baya Hamari Chiria Rani Tin Kele Karma Helbanati Unchi Dalo Perlet Kati Ketose Pedana Lati Nadiose Berlati Pani Tushko Du Najane Ding Danose Angan Berdinge or Hajme Berdinge Mita Mita Tanda Pani Fir Ande Segi Tujam Niklinge Nane Bache Tapam Akar Bari Bari Se Karlinge Unki Nigra. फिर जब उनके पर निकलेंगे उड़ जाएंगे बया बनेंगे हम सब तेरे पास रहेंगे तू मत रोना चिड़िया रानी
0: या देमो क्यों जाते मेरा छून टेस्टिंग ने तने यंग नोनो छून जिक्स क्यों ते दुख नोने चंला ची इन अली रिजा लेका स्कूल असिला जदात
4: इमामिया मॉडल हाई स्कूल
0: जिंदा चंपे ना इन
4: फिफ्थ
0: शाबाश देमो चुस्ते मोला जात हे ची क्यों स्ते हो
4: पोएम
0: शाबाश
4: सुबह का सूरज जब आता है नई उम्मीद जगाता है हवा का झोंका कहता है खुश रहना ही जीना है स्कूल की घंटी बजती है मेहनत की राह सजती है जो रोज थोड़ा पढ़ लेता वो सपने सच कर लेता माँ का प्यार पापा का साथ भाई बहन का प्यारा हाथ दोस्ती भी एक तोहफा है हर दिन नया एक मौका है तो सभी लिस्टनर हमेशा मुस्कुराते रहो थैंक यू
0: वेरी गुड मैं माता तेरा ननोले माता टेस्टिंग ने यंग चोचो जी चोचो मिंगाची इनले
5: रिहाना बतूल
0: या का स्कूल ने किसकोतेन
5: इमामिया मॉडल हाई स्कूल
0: चंपे नसीला जदार
5: सिक्स्थ
0: शाबाश जी क्यों आजाते हो दिरी
5: टॉपिक
0: या देमो चुस्ते मोल है
5: यूनिटी इन डाइवर्सिटी India is a country known for its unity in diversity. People in India follow different religions, speak different language, wear different clothes, and celebrate many festivals. Even with so many differences, India live together in peace and harmony. Our country has many cultures such as Hindu, Muslim, Sikh, Christian, Buddhist, and others. Each culture has its own tradition and costumes. Yet all people respect one another. Festivals like Diwali, Eid, Christmas, Losar and Guru Nanak Jayanti are celebrated together which strengthen national unity. Unity in diversity make our nation strong. It teach us tolerance, mutual respect and cooperation. During difficult times such as natural disaster or national emergencies, people forget their differences and help each other. In conclusion, unity in diversity is the true strength of India. It shows that even though we are different in many ways, we are united as one nation. Thank you.
0: Shabazz, ma demo kyon azat terak, chang ma hagwa tukugun?
1: Goy.
0: Ya, testing niyang chocho chunjik chotkyote duk, ika choche chanla chi in?
5: Zarina bano inle.
0: Class sampen sila zadat?
5: 17 na sila le.
0: Achha, chi kyon azat teo dirin?
5: Topic hosta.
0: Ya, demo choste mol hey.
5: Ole. Important of education. Education is very important in our life if help us to gain knowledge, skills and good values. Education make a person confidence and teach us how to think clearly and make right decision. education help us to get a good job and earn a better living. An education person can understand the world better and solve problems easily. Education also teach us discipline, honest and respect for others. Education is important for the progress of a country. Education citizens help in the development of society and the nations. It reduce poverty, crimes and unemployment. Thank you.
0: Shabazz, good. Mande mo chunga za temera thugun.
1: Jabe.
0: Ya, testing ne ang chuchu chunjik shkyotte duk. Choche chan la chi in?
6: Dechen dol karle.
0: Ka lopta ne shkyotte in?
6: Morven Mission.
0: Champa sila jada
6: rutun pale
0: shabas chikha jate chu
6: leksha chikle
0: demo chuste mol he shabas
6: skit pala gawala skit pala gawala pekhuk chun chun gyab lazes phamer sewas ning laduk gen leyon tan sem lazes thun pes lob dogs ning laduk jes dut zom spes skit pala gawala khimchang nang gi cham se zap se thang sten gi set moskit zinkhang nang gi slob thit zang de sum dun lam zang po yin dun lam zang po gawala
0: ya shabas मालदीव क्यों जाते रख टेस्टिंग ने यहाँ पर एक छोटी सी लड़की है कहाँ से आए बेटा ले
7: कश्मीर से
0: कश्मीर के हो आप अच्छा आपका नाम क्या है
7: हरीम खुर्शीद
0: अच्छा कौन सी क्लास में पढ़ते हो बेटा
7: फिफ्थ
0: क्या लाए हो आज
7: पहलगाम के बारे में
0: वेरी गुड अच्छे से बोलना ठीक है जोर से बोलना शाबाश
7: पहलगाम कश्मीर की एक खूबसूरत और मशहूर सियाहती जगह है पहलगाम जिला अनंतनाग में वाका है और कुदरती हुसन सरसब्ज मैदानों बुलंद पहाड़ों और बहते दरियाओं की वजह से मशहूर है दरियाई लदर पहलगाम के हुसन में मजीद इजाफा करता है ये जगह अमरनाथ यात्रा का अहम पड़ाव भी है पहलगाम की साफ हवा दिलकश मनाजिर और पुरसकून माहौल सयाहों को बहुत मुतासिर करते हैं थैंक यू
0: बहुत अच्छे से बोला आपने उसके बाद और एक दीदी है अच्छे मियाँ चीन ले
8: लेंगे मैं आस्था से रोल कर ले
0: का स्कूल ने शिक्षक तेन चोचो
8: ना के भी स्कूल ने ले
0: चिंदा चंपे सिला दादा
8: चुंगी स्पेन ले
0: यार दिमो चुस्ते मोल ची क्यों जाते चोचो
8: ये दिन का हिस्ट्री ऑफ लद्दाख किस कॉलेज क्यों स्थित ले
0: वेरी गुड दिमो चुस्त मोल है
8: हिस्ट्री ऑफ लद्दाख Popularly known as the land of high passes, Ladakh is located in the northernmost part of India and it's famous for its snow-covered mountains, clear sky and rich cultural heritage. Ladakh has played an important role in the history because of its location in the ancient Silk Route, which connect India with Tibet, China and Central Asia. Traders and travelers brought not only goods but also ideas, culture, making Ladakh a hub of exchange and learning. Buddhism reached Ladakh many centuries ago and shaped its way of life. This rich heritage is still visible today in famous monasteries such as Himis, Thigse and She, which are renowned for their arts, architecture and spiritual learning. After the fall of Tibet Empire, Ladakh became an independent kingdom and later flourished under the Namgyal dynasty. The greatest rule of the dynasty was the King Singe Namgyal turned Ladakh into a powerful kingdom, buildings, places, forts and monasteries. In 19th century, Ladakh became under Dogra rule and became part of the princely states of Jammu and Kashmir. After India gained independence in 1947, Ladakh became a part of India. In 2019, Ladakh was declared as a Union Territory, making a new chapter in its history. The history of Ladakh reflects strength, resilience, and the harmony. It's a land where history, tradition, and natural beauties come together to inspire everyone. Thank you.
0: Yeah, chuchu mal demo mulazas. This thing neang chuchu chunjik shkote du. Ka school ne kyo ten chuchu?
9: Nga jain vininle.
0: Yeah, san la chi in?
9: Ye mea tsiring chosdron inle.
0: Yeah, nchampa sila jada chuchu?
9: Nga shchupa le.
0: Yeah, chi kyo a jate diring?
9: Ye hindi na paragraph chi kyo stale.
0: Yeah, demo chosmol he.
9: Yeah. नमस्कार दोस्तों जीवन की इस भाग दौड़ में हम सब कुछ हासिल करना चाहते हैं लेकिन क्या आप जानते हैं कि दुनिया की सबसे कीमती चीज़ क्या है وہ ہے سمے۔ سمے اس بہتی ندی کے سمان ہے جس کا پانی اگر ایک بار آپ کی انگلیوں سے پھسل گیا تو وہ پھر لوٹ کر نہیں آتی۔ بیتے ہوئے کل کیول ایک سمتی ہے اور آنے والا کل ایک سپنا، اس لیے جو کچھ بھی ہے وہ آج اور اسی پل میں ہے۔ مہان ہستیوں کی سفلتا کا راز کچھ اور نہیں بلکہ سمے کا سر ہی پردن ہی رہا ہے۔ یاد رکھیے، اگر آپ سمے کو نشٹ کر دیں گے تو سمے آپ کو نشٹ کر دے گا۔ اس لیے اپنے سپنوں کو کل پر مت ڈالیے، آج ہی اٹھائیے، یوجنا بنائیے اور سمے کا سدوپیوگ کیجیے، کیونکہ گھڑی کی ٹک ٹک ہمیں ہر پل یاد دلاتی ہے کہ وقت بہت کم ہے اور سفر بہت لمبا۔ سمے کا سمان کرے، سفلتا آپ کے قدم چومے گی۔ جلے
0: مان دے موت ماز تے را تے نے دس تھنگ نے نی تا اس وے جنگ فوڑے کا نیون جی نیچا چیک سرین دے موت چھ نیون ہے چھو گون
1: اولے
0: تے نے جنگ فوڑے نا نتا نا ہائی کیلریز یوں انو فیٹ مانگ پو یوں انو شوگر مانگ پو جی تانس تے انو یان سالٹ چھا مانگ پے تانس تے یوں انو یالے تے نے تے جنگ فوڑ پو نتا ازوکس پے ناچ مانگ پے گے نا چھا نا نتا ازوکس پے نما نقصان مانگ پو جی یوں انو یا بیٹالے تیسنگ نے نتا نقصان چھو جی نا یوت کے نتی زوکس پے نا تے نا نیاں ہارٹ پرابلم مانگ پو جی یوں انو ہائی کولیسٹرول نتی زوکس پے نا مانگ پو جی چھا نو تے نے ڈائبٹیز نی جا چھورا کھرے زمو گھت پو گھت من مانگ پو دونے مینا من دونے مینا چلو ڈائبٹیز سنس تے او تے مانگ پو چھا نو تے نے کڈنیز ڈیمیج مانگ چھا نو تینے اوبیسٹی زینا چھورا نگی جا رومپو چھچے سیونو ما می رومپو رکھامینا تے اوبیسٹی جا سے سنستے نو تین لیور ڈیزیز چھانو تینے جنگ فوڈ مانگ پو جگ دوننا کینسر چھا شچے سینو تینے ڈینٹل کیویٹی سنگ مانگ پو چھانو یانگ ما مانگ پو جگ جنگ فوڈ چگ دون تانگنا تینے ڈپریشن چھا شچے نو یانگ سکین پرابلم آنگ چھچے اس ایز ا میجر پرابلمز مانگ پو جگان یوانو تینے نگی جا چوت پہ ناتیو زاد گو سانو جنگ فوڈ پار یا دون چس ما مانگ پو جینا ٹھو سو تزوک شینا دون تانو چھینا نے چھبا دون تانگ چس یا ذرا آ تنگ ابا لیا مالے کلکا نے لانچ مکھورا ٹیفن نے گیان کان بو مدونا کھیجا لیس کورکورے میگی رک دونا زدا میرا تو جگ تنگ روٹین جینا دونا تین گا تی زکس پہ نام نوشکل مانگ پو جی گیوت کیا ٹھو گن تے فیا گا تنگ چم تھوپ نیا نا گا تنگ مینرز گیالا جینا ابا میں کھا نیان تے جنگ فوڈ مانگ پو جینا گا گا تنگ دون گو سامانو تے چوکس مانگ پو جینا دونا تین گا تنگا زمو مانگ پو جینا شکیوکسوں پسا گا تنگا تین پیرنٹس نیچے ازوک چوت پاس چوت لام گیا لینا مدوک جنگ فوڈ مانگ پو جگ دونا جات پاسنگ تین گتا پیرنٹس پو نیچا زمو مانگ پہ گیوا نام پا تین زمو شنٹے جی گیوا زیادہ نام پا تین یگ ہاسپٹل بانگ یوک تنگ چیس یگ مانگ پو جگ چھانو تے فیا تین نیچا را چم توپ نیان نانگ جنگ فوڈ مانے دونا جات چیس مانو رے رے رے پا ریگا دون چیس مانگ پو جینا مانے می دون چیس ایکسیس of everything is bad zaminwa te fia exis na mang pojina dona na chi chamang sok pojino chamtup nyan na abale amale na askola jat kane don tang gun dona jaches ino he betale tes thing net ga gen le jing ata ges lashko teno gen le daksang ata nga chot pa yarap se skor la mola jaches ino gen jing chen nu bu le jule mola jatun
10: ya jule teni loptu langyas tene dining atang kitang zangima nok tene ngatang zangima rim seng atang kitang lelung tin khang gyute tene ngatang twis ki chal je tene ngatang digrim jing atang tusgun shula jata nok ya sanchez la phula jata nok tene tenang kwa kitana nga sang khak thus de tene ngeja lup tuk changma la nga as kitanang tene ngatang kitang chotpe yontani skor la tene nge chik sum juche se chonjus chun ya ngatang changma nyam po kitanang chapi shik kitanang e skor la sheshe se ngatang chonjus chun halale skyotpa sang tene nga tang ta chotpe yontan yukon bo ketang goma nga tang tewe ngoto nyun jik dordu shik jo na halale ta chotpe yontan yukon bo ketang nga tang ketanang mi jik mitse nang kwa ya loptuk jik mitse nang kwa ketanang mangs tiang khak chen po ma gal chen mo ketanok gazu ge yuna pena nga tang ketanang dang diri nga tang tuz bo ketanang tuzab nishu chak shik ketanok halale ta tuzab nishu chak shik nang kwa ketanang dang diri nge loptuk sang ma yonke sang ma ketanang kongu ne tene ta chi zon nga tang tuzgun chowa keltang bhala lifestyle jun ngata english na halal teo chi gyur ta kya jana mangs tyang chi jun ngata ke tanang dus nyurpo chan ji hala yanang ma fast life chan ji gyur tyo kya halal song ba sang te du se nang ga ke tanang ngata ke tanang lup tuk ju gi mi chan ngo ke tanang chot pe yon dan bo ke tanang ma gyala ji dan go shes bo ke tanang dang din ke tanang du se ke tanang chawe gozdum ji gyur tyo kya hale kal tes ngata ke tanang ina ju gi ngata shes jun lup te nang ga ke tanang yon dan gyala ji thoba jada yot kya hala lutuk mangpoj ga yontan gyala ji khena yot kya hena yang dang dine chi chanong jena chotpe yontan bu gyala meche se jaste dine kho ke tana mize nang kwa thar khel pojik lutuk gyala ji mi jang pojik dine chi sok sina ke tana sting ne ngona na jena te wo ngon thua met kya te sung ba sang nga ta ke tana chotpe yontan bu ke tana ha go go shis ma khachin ge hala ta chotpe yontan jegan bu kazu she jono nga ta jena ta nga tang mi kazu she gen na ke tana nga tang changme gyut la nga tang samme sem sin nang kwa ke tana chi kya jena nga ti nang kwa chotpa ni zo kya hala chotpa zangpo ji tang chotpa nganpa ji de nizo kya hala tang tang chotpa nganpa ju gan bo ke tang tang itan lobches la ma las lamo ji gan ko loba kya hala nga tang tyo la chotpa nganpa ji lobche si be ke tang chundu sik bachon ji chogo sa kya jana de nang ko chang bachon chogo se me kya hin na yang nga tang chotpa zangpo nga tang ke tang nga ti sem sina khongches nga ti tusgun mi tena laklen cho ches be ke tang ma kak po kya hala le te sung ba sang nga tang ke tang chotpa yarab si yontan la ke tang lobjong chogo ches be ke tang dang dini tu si ke tang chabe gustom gyur te kya hala le te sung ba sang ta lob thuk ji in pe ni chani tan lob thuk ji nang ko ke tang chotpa yarab kazuk si ko sanok kazuk ri chang go sanok juna penang nge jae samang ge tang tusgun lobda khanga sgyo da no hala rana so so lobda sgyo da chi ning yam pu ke tang tang nge jae samang chot pa chi go sanu ge na tusgun jin de nang ang tang gergan gun chik sgyo da chi ning yam pu ju le yen le nga to de lex gen le nga to de lex ar le mem le jeta te ju no bala le te ge tang chi no chot pa ge la tak shinu tin na chok la ke tang lobde nang go gazuk sik te nga ta pito ga khampa nang la sik ta yo du hala te nang la sang ma ke tang nga tang chir nang jin hala tak tak nga tang dis te khe te thori yang lopta ki nang gergan gun la tana jada yod na te ho loptuk yarab chi tak no hale te te machat be yang loptuk chi nang kwa ki tanang nira sang ma chi gyala shes go sono ji nang nga tang ki tanang mi chen mo ji nga tang chi thuga chi nang nyampu tene khong gila ki tanang ju le a cho le a jang le a bi le me me le zekan sang ma chi nong nga ti ladak si ki tanang chotpa yarab se tak sangpo jino hala te sangma ngeja sangma tuzgun zer go shes kol go shes tespera sangma hala tena sola ngeja sang ngeja rungun sang tene chunjik tuwa jino nyampu te kongun la kitanang jamskyong chuche sewa chuche sala te sangma kitan nga tang sangmi chotpa yarab se tak shikano hala tene tena tsoks la kitanang ta lobduk chugi mite nangkwa kitanang tizam shiki nga tang chi kya zina ma gan chenmo jing kya chi ganyo kya zina kitanang nye chotpa kitanang gyala shik chen hala chibye juna kitanang chenmo charte ya chenmo gyurte nga lobda ne thon de stingne tene nye mitse wo hala kitanang ngari phami tilan jalches ngari gergan goni tilan jalches ngari yule tene nye mi nyamshung kunla kitanang nye rok chochin hala tebe kitanang ta lobtu gi tuzla no hala lobtu gi tuzla kitanang cham shik gyala chute kitanang chotpa gyala shung thoba do tene cham shik yontan gyala jang thoba na te chama kitanang nija chama chenmo sarte ma phantok chima skyo chen hala ta khaltes nga ta chotpa gyala jik gyur thoba mena lobtu gi tuzla lobjong che jin pe tuzla tene chotpa gyala jik tene nga ta shung thoba mena ya te kha laklen ji chot thoba metna tene nga ta chenmo sarte tene te miyo kitang chisok sana mi zangpo jik gyura na zena gyura mano hala machatpe tene rangi samton yang duwa mano pamaji ki samton yang duwa mano machatpe chisok sana desa mano hala te sungpa sang tene chotpa yarab zirkan bo kitanang nija changme kitanang te wikha lobjong chogo shes te sikha laklen chogo shes po tene mang sang khakchan gyute ki hala tene tena nang yampo kitanang ta dang dini tusi ya nga ti chisok sana kwa kitanang ta lobtuk mi kitanang natsok sana damina mangpo jik yutkya khalal, kachigi chotpa zangpo yutkya, kachigi kitanang ma chotpa marab yana sokpo yutkya khalal. Tang ija changme zonjuspo chino zena, tene kitanang kawi kitanang tuwi ya, kawi kitanang miji kitane chotpa zangpo duk, te chotpa zangpo kitanang len gushis kon kan hala. Tene chotpa nganpo, mixto nganpa gune tuwi ni tene jugma kitanang michajis. Kaltes te zok chana chi kya zena, tene ngatang soswa tene ngatang gyong lepche shikmani yang tene panches yo kya jana panches metono hala ina zu anga tang dang dire tene ladakh si chi sos nang kwa kete nang thu chang ma kete nang las ngan pa pe nang tang tukza jume ro hala drag si ri extena sos la kete nang yang kete nang tang tukza minda minda nga tang dang diring lenches yo tono pa te chang me kete nang jot ngan gunna lob na tene te khani kete nang mati mise o stongsa chache se ma tok yang nuttigani ketan dubdas gyala ji jungche se ketan ata rewa khona chungin jes manale te sungpa sang ketan nija changme rewa chun teni ii daksa chotpe yonten skor la teni ngeja tsama mangyung shes te yodo ha go thup te yodo samarak tena tsoks la ngeja tsama kete nang pama gula hala yang chotpa yarab chichi chino zana pama gula gujab chuchis pama gula tziwa chuchis ngatang chi churuk zana dang dene kete nang ngatang chungtus nepa la kete nang daksa chinmo tsatsa chi tsangma kete nang pami shal kyong zaten skyo teno ta chinmo zgyura chik nyampo teni ngati abale amale tsangma teni zgatpo zgyura chik nyampo ngatang sami chi chosta nang zana kambo ping tang ches tsok teni kongula statok gyala me chos ches te tsangma kete nang chotpa marab se tak nwale teni te tsok shik ngatang luptuk chen pane nizhar luptuk chen pane chane te tsok shik teni kete nang chotpa kun te tsok lopngan kun tsawanyini mizha chese kita ngeja tsangme daksani zungse teni ngeja semsana tamcha borna teni ngeja tsangme pami samton dhubcho no pamang skitpo ngeja no ngeja skitpo ngeja no kalte ngeja pami teni samton dhubba na pamaji ga skitpo jik tang thuba yotna teni tesang gewe lashik tesang yang lastak pojik tenga ta metun wale songpa sang pama gyala chogo shes gergani khanyen go shes teni chichok sanang kwa kitan thu nganpa nyampu mani midan ches hala kaltes nganpa nyampu dana chik thwa chitang nyampu teni khonga nyampu midan ches nga tang rang so so zur la yongste rang rang ki tenang sembu hala ngai choga chana thik miru zegan rang rang ha go tenang teni chichok sanang dul ches hala tena nang nyampu ki tenang nga ta mi gatpo tsangma la rok so chi sala mi gatpo kun chi kyan dang den kangal mongpo kyabo kon hala kong nang ta chi zuno jon pe tu sene kon tsangma ala chi tsangma chakla jat nyana no paina yang gatpo sio da chi nyambo den kong kun chakla sok ta dul mingen chi kangal ta chi tong meshe si yot kyakpa te tsangma kita nye ja tsangmi rok so na te wu ma gyala chot pa yarab se taksa no ma chat pe te tsangma gewe gyu jang giro no la sangpo jiang saks ten wale songpa sang nye rewa chun ikane nye ja tsangma teni chik ke mangnyungjik haugost yura samarak yang haugost yona nisa changme laglen zat tene lobjong zat lo tene ina zamjik man miju tene yang gongspa sal zat tene yang tingma digrim jina nga jalin changma la jule lobtu langyas
0: jule genle yatu gun tene gen ringchen nurbu le diring demo kyo nga zat temeragas chotpe ka
1: Rame.
0: Nga rewa choyen gen le mola zat kan gun nije mitse na nga mane maje da iun laglen zadin. Tefya gen le mol kan gun diri nga ta nangsta gena borte nga zi mitse na nga laglen choche zinok. Thik mira tukun?
1: Rame.
0: At isting ne nga ta nga dus nyun jik duk tena nga ta lu jik nga sanin tukun. Thik mira ga?
1: Ore.

आदाब, ये आकाशवाणी है। खबरों के साथ मैं कलीम अहमद। भारत और अमेरिका ने दोनों मुल्कों के दरमियान कलीदी साझेदारी की अहमियत का इरादा किया है। वजीर खारजा डॉक्टर एस जयशंकर ने तजारती समझौता जल्द से जल्द तय किए जाने की ज़रूरत उजागर की है और कहा है कि तवानाई की यकीनी फराहमी के लिए अलग अलग वसीलों से तवानाई की सप्लाई अहमियत की हामिल है। अमेरिका के वजीर खारजा मार्को रूबियो ने भारत को अमेरिका के सबसे अहम कलीदी साझेदारों में से एक करार दिया है। मगरबी बंगाल के फाल्टा असेंबली हलके की दोबारा पोलिंग के वोटों की गिनती में बीजेपी के उम्मीदवार देवांशु पांडा को जबरदस्त सबकत हासिल हो गई है। सरकार ने सभी भारतीय शहरियों को ये सलाह दी है कि वो इबोला वायरस फैलने के मद्देनज़र कांगो, युगांडा और जनूबी सूडान का गैर ज़रूरी सफ़र करने से गुरेज करें। पाकिस्तान के बलूचिस्तान सूबे में क्वेटा शहर में रेल पटरी के नज़दीक धमाका होने से कम अज़ कम 24 अफराद हलाक और कई जख्मी हो गए। और टेनिस में फ्रेंच ओपन ग्रैंड स्लैम टूर्नामेंट आज से पेरिस में शुरू हो रहा है। अब खबरें तफसील से। वजीर खारजा डॉक्टर एस जयशंकर और अमेरिका के वजीर खारजा मार्को रूबियो ने आज नई दिल्ली में वसीतर मौजूदात पर तबादले ख्याल किया और भारत अमेरिका कलीदी साझेदारी की अहमियत को दोहराया। साथ ही उन्होंने तजारत, तवानाई, मोबिलिटी और इलाकाई सिक्योरिटी समेत इश्तराक के अहम शोबों को उजागर किया। हैदराबाद हाउस में अपनी मीटिंग के बाद नामानिगारों को जानकारी देते हुए डॉक्टर जयशंकर ने अमरीकी वजीर खारजा मार्को रूबियो के दौरे का तस्करा करते हुए कहा कि अमरीकी इंतजामिया के पहले दिन से ही दोनों मुल्क बाकायदगी से राबता कायम किए हुए हैं। उन्होंने कहा कि दोपहर के खाने पर उनकी बातचीत में खलीज के खित्ते के मौजूदा हालात वाकयात पर तवज्जो मरकूज की गई। साथ ही क्वाड मीटिंग से कबल भारत बहरुल काहिल खित्ता बदस्तूर एक अहम तरजीह है। वजीर खारजा ने भारत और अमेरिका के दरमियान तजारती समझौता जल्द से जल्द तय किए जाने की अहमियत पर जोर दिया। डॉक्टर जयशंकर ने तवानाई की तजारत में हालिया तौसीक का खैर मकदम किया और कहा कि भारत की तवानाई की यकीनी फराहमी में अलग अलग वसीलों से तवानाई की सप्लाई को मरकजी हैसियत हासिल है। डॉक्टर जयशंकर ने इस बात को भी उजागर किया कि दोनों मुल्कों के ताल्लुकात में अवाम से अवाम के राबतों को खास मुकाम हासिल है। उन्होंने ये उम्मीद जाहिर की कि कानूनी और दुरुस्त शक्ल में मोबिलिटी मुतासिर नहीं होगी। उन्होंने तनाज़ात को हल करने के लिए मुज़ाकरात और सिफारतकारी की हिमायत करने के भारत के मौक़िफ़ को दोहराया और कहा कि भारत महफूज और बिला रुकावट बहरी तजारत और लेन देन की हिमायत करता है। अमेरिका के वजीर खारजा मार्को रूबियो ने भारत को अमेरिका के सबसे अहम कलीदी साझेदारों में से एक करार दिया। उन्होंने ये भी कहा कि दोनों मुल्कों के दहशतगर्दी की वजह से काफ़ी मुश्किलात का सामना करना पड़ा है। उन्होंने कहा कि अहम मामलात पर भारत और अमेरिका के कलीदी एतबार से यकसा मौक़िफ़ हैं, जिससे आने वाली सदी की समत तय होगी। जनाब रूबियो ने यह भी कहा कि तवानाई के मामले पर भी भारत और अमेरिका कलीदी एतबार से यकसा मौक़िफ़ रखते हैं। अमरीकी वजीर खारजा मार्को रूबियो क्वाड वज़राए खारजा की मीटिंग में शिरकत के लिए 4 दिन के दौरे पर कल भारत पहुँचे हैं। ये मीटिंग इस महीने की 26 तारीख को नई दिल्ली में होगी। मगरबी बंगाल में फाल्टा असेंबली हलके में दोबारा पोलिंग के वोटों की गिनती में भारतीय जनता पार्टी के उम्मीदवार देवांशु पांडा ने जबरदस्त सबकत हासिल कर ली है। आखिरी खबरें मिलने तक वो 44,891 वोटों से आगे चल रहे थे। सीपीआईएम के शंभुनाथ कुर्मी दूसरी पोजीशन पर हैं, जबकि कांग्रेस के अब्दुल रज्जाक तीसरे मुकाम पर चल रहे हैं। इधर तृणमूल कांग्रेस के जहांगीर खान चौथी पोजीशन पर हैं। वजीर आजम नरेंद्र मोदी ने आज मरकजी वजीर ज्योतिरादित्य सिंधिया का एक मजमून शेयर किया है, जिसमें इस बात को उजागर किया गया है कि किस तरह खान चेंग जोंग के 5 खजाने सिक्किम के सफर को रोशन करते रहे हैं, जिससे विकसित सिक्किम 2047 की राह हमवार हुई है। एक सोशल मीडिया पोस्ट पर जनाब मोदी ने कहा कि मजकूरा मजमून में खान चेंग जोंग को सिक्किम की सरजमीन, उसकी यादों और ज़मीर के मुहाफिज के तौर पर पेश किया गया है। इस मजमून में सिक्किम के लोगों की ज़िंदगी में
خان چینگ زونگ کی ثقافتی، روحانی اور تاریخی اہمیت کی عکاسی کی گئی ہے۔ سکم باضابطہ طور پر برہمپوتر بورڈ کا مکمل ممبر بن گیا ہے۔ گنگٹوک میں سرکاری ذرائع نے بتایا کہ سکم نے دریا کو محفوظ رکھنے، آبپاشی اور سیلاب سے پیدا حالات سے نمٹنے کے پروجیکٹوں کے لیے تقریباً 300 کروڑ روپے مالیت کی تجویزیں پیش کی ہیں۔ گوہاٹی میں برہمپوتر بورڈ کی حالیہ میٹنگ کے دوران اس فیصلے کو حتمی شکل دی گئی۔ بی جے پی کے سرکردہ لیڈر اور مرکزی وزیر پیوش گوئل نے کانگریس رہنما راہل گاندھی پر ملک میں نیراج کی کیفیت پھیلانے کے لیے ایک سنگین سازش رچنے کا الزام لگایا ہے۔ ایک سوشل میڈیا پوسٹ پر جناب گوئل نے کہا کہ وزیر اعظم نریندر مودی کے خلاف راہل گاندھی کے بیان سے سبھی اپوزیشن پارٹیوں کے ساتھ کانگریس پارٹی کی ایک بڑی سازش کا اشارہ ملتا ہے۔ جناب پیوش گوئل نے الزام لگایا کہ ملک کو بدنام کرنا، آئینی اداروں کی توہین کرنا اور بھارت کے اندرونی معاملات میں مداخلت کے لیے غیر ملکی طاقتوں سے اپیل کرنے کے لیے بیرون ملک جانا کانگریس پارٹی کی اصل نیت رہی ہے۔ صارفین کے امور کے محکمے نے ملک میں وزن اور پیمائش کی جانچ کے نظام کو مستحکم بنانے کے لیے سرکار کے منظور کردہ جانچ مراکز کے رول کو وسعت دی ہے۔ اس کے لیے سرکار نے 2013 کے قانونی میٹرولوجی ضابطوں میں ترمیم کی ہے۔ صارفین کے امور کی وزارت نے بتایا ہے کہ نئے ضابطوں کی روح سے ان مراکز کو وزن اور پیمائش کے 23 زمروں کی تصدیق کرنے اور پھر سے تصدیق کرنے کی اجازت ہوگی۔ ترمیم شدہ ضابطوں کے تحت پیٹرول، ڈیزل، ایل این جی، ایل پی جی، سی این جی اور ہائیڈروجن ڈسپنسرز کو بھی ان آلات کی فہرست میں شامل کیا گیا ہے جن کی جانچ سرکار کے تسلیم شدہ جانچ مراکز کر سکیں گے۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ حکومت نے سبھی بھارتی شہریوں کو صلاح دی ہے کہ وہ ایبولا وائرس کے پھیلنے کے پیش نظر کانگو، یوگینڈا اور جنوبی سوڈان میں مزید نوٹس جاری ہونے تک غیر ضروری سفر سے گریز کریں۔ حکومت نے ان ملکوں میں رہنے والے یا سفر کر رہے بھارتی شہریوں کو بھی ہدایت دی ہے کہ وہ مقامی حکام کی طرف سے جاری صحت عامہ کی ہدایات پر سختی سے عمل کریں۔ صحت اور خاندانی بہبود کی وزارت نے بتایا کہ بھارت میں ایبولا بیماری کے کسی بھی کیس کی کوئی اطلاع نہیں ملی ہے۔ پاکستان کے بلوچستان صوبے میں آج ایک ریل لائن پر طاقتور دھماکہ ہونے سے کم از کم 24 افراد کی موت ہو گئی جبکہ کئی لوگ زخمی ہوئے۔ یہ دھماکہ راجدھانی کوئٹہ میں چمن پھاٹک ریلوے اسٹیشن کے نزدیک ہوا۔ اس دھماکہ میں ایک ریل گاڑی کو جزوی نقصان پہنچا جبکہ علاقے میں کھڑی ہوئی 10 موٹر گاڑیوں کو بھی نقصان ہوا۔ اس واقعے کے بعد پورے کوئٹہ شہر کے سرکاری اسپتالوں میں ایمرجنسی کا اعلان کر دیا گیا ہے۔ شمالی چین میں ایک کوئلہ کان میں ہوئے ایک دھماکے سے کم از کم 82 افراد ہلاک ہو گئے جبکہ 2 افراد لاپتہ بتائے جاتے ہیں۔ شانگسی صوبے میں لیو شین یو کوئلہ کان میں ہوا یہ گیس دھماکہ چین میں سال 2009 کے بعد سے اب تک کا بدترین حادثہ ہے۔ 125واں فرینچ اوپن ٹینس ٹورنامنٹ آج پیرس میں شروع ہو رہا ہے۔ نوواک جوکوویچ اپنا ریکارڈ 25واں گرینڈ سلیم ٹائٹل جیتنے کی مہم کا آغاز کریں گے۔ بھارت کی طرف سے مردوں کے ڈبلز زمرے میں یوکی بھامبری اور نیوزی لینڈ کے ان کے ساتھی کھلاڑی مائیکل وینس جوڑی بنا کر کھیلیں گے، جبکہ این سری رام بالاجی برازیل کے اپنے ساتھی کھلاڑی مارسیلو ڈومیلینر کے ساتھ جوڑی بنا کر مقابلہ کریں گے۔ آئی پی ایل کرکٹ میں آج ممبئی کے وانکھیڑے اسٹیڈیم میں ممبئی انڈینز کا مقابلہ راجستھان رائلز سے ہوگا۔ یہ میچ سہ پہر 3:30 بجے شروع ہوگا۔ ادھر کولکاتہ کے ایڈن گارڈنز میں شام 7:30 بجے کولکاتہ نائٹ رائڈرز کا سامنا ڈیلی کیپٹل سے ہوگا۔ خاص خاص خبریں ایک بار پھر۔ بھارت اور امریکہ نے دونوں ملکوں کے درمیان کلیدی ساجھیداری کی اہمیت کا اعادہ کیا ہے۔ وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے تجارتی سمجھوتا جلد سے جلد طے کیے جانے کی ضرورت اجاگر کی ہے اور کہا ہے کہ توانائی کی یقینی فراہمی کے لیے الگ الگ وسیلوں سے توانائی کی سپلائی اہمیت کی حامل ہے۔ امریکہ کے وزیر خارجہ مارکو روبیو نے بھارت کو امریکہ کے سب سے اہم کلیدی ساجھیداروں میں سے ایک قرار دیا ہے۔ مغربی بنگال کے فالٹا اسمبلی حلقے کے دوبارہ پولنگ کے ووٹوں کی گنتی میں بی جے پی کے امیدوار دیوانشو پانڈا کو زبردست سبقت حاصل ہو گئی ہے۔ اور ٹینس میں فرینچ اوپن گرینڈ سلیم ٹورنامنٹ آج سے پیرس میں شروع ہو رہا ہے۔ اس کے ساتھ ہی خبروں کا یہ بلیٹن ختم ہوا۔